0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज हफ्ता है रबीउल सानी की 13 और सितंबर की 26 तारीख। ये रेडियो पाकिस्तान है। आसफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। वजीर आजम ने कहा है कि हरमैन शरीफैन हमारे लिए रेड लाइन है, जिसकी हुरमत और सलामती पर कोई समझौता नहीं किया जाएगा। न्यूयॉर्क में अक्वामे मुत्तहिदा की जनरल असेंबली से खिताब करते हुए शहबाज शरीफ ने कश्मीर को पाकिस्तान की शरक करार दिया है। नायब वजीर आजम ने वैक्सीन और जरूरी तिब्बी इकदाम तक मसावी रसाई और मुस्तकबिल के वबाओं से निमटने के लिए आलमी इदारे सेहत की क्यादत में कसीर जहती रद्द अमल की जरूरत पर जोर दिया है। मक्का मुश्तरका दिफाई माहदे में शामिल ममालिक के चीफ ऑफ डिफेंस फोर्सेज और चीफ ऑफ जनरल स्टाफ ने सऊदी अरब को दरपेश सिक्योरिटी की सूरत हाल और खतरात का जायजा लिया है। अक्वामे मुत्तहिदा के सेक्रेटरी जनरल ने मशरक वुस्ता में जंग मुज़ाकरात के जरिए खत्म करने पर जोर दिया है। जापान में 20वें एशियाई खेलों के हॉकी मुकाबलों में आज पाकिस्तान का मुकाबला मलेशिया से होगा। और अब खबरों की तफसील। वजीर आजम शहबाज शरीफ ने कहा है कि हरमैन शरीफैन हमारे लिए रेड लाइन है, जिसकी हुरमत और सलामती पर कोई समझौता नहीं किया जाएगा। वो न्यूयॉर्क में अक्वामे मुत्तहिदा की जनरल असेंबली के 81वें इजलास से खिताब कर रहे थे। वजीर आजम ने कहा कि मक्का मुकर्मा पर ड्रोन हमले की कोशिश ने दुनिया भर के मुसलमानों में शदीद गम और गुस्सा पैदा किया है। उन्होंने सऊदी अरब पर हौसियों के हालिया अफसोसनाक खबरों की शदीद मजम्मत की। वजीर आजम ने कहा कि पाकिस्तान सऊदी अरब के बरादर अवाम के साथ मुकम्मल जहती के साथ खड़ा है। उन्होंने इस बात पर भी जोर दिया कि अपनाए हुरमस और बाबुल मंदब आलमी मईशत के मराकज हैं, उन्हें खुला रहना चाहिए। ये ममालिक को आपस में मिलाते हैं और इन्हें महाज आराई के बायस हरगिज बंद नहीं किया जाना चाहिए। सऊदी अरब तुर्की और पाकिस्तान के दरमियान तारीखी मक्का मुश्तरका दिफाई माहदे के हवाले से शहबाज शरीफ ने कहा कि तीनों मुल्कों का इत्तेहाद किसी मुल्क के खिलाफ नहीं, बल्कि खित्ते के दिफा इस्तेहकाम और अमन के लिए हमारा इज्तमाई अज़्म है। वजीर आजम ने कहा कि 8 दहाइयों से कश्मीरी अवाम अक्वामे मुत्तहिदा की ज़ेर निगरानी आज़ाद और गैर जानबदाराना इस्तेस्वाब राय के अपने संजीदा वादे की तकमील के मुंतजर हैं। वजीर आजम ने कहा कि कश्मीरियों की आबादी के तनासब में मसनू तब्दीली और दीगर गैर कानूनी इकदाम के जरिए मकबूजा जम्मू कश्मीर की कानूनी हैसियत तब्दील करने की भी कोशिशें की गई हैं। उन्होंने वाजे किया कि कश्मीर पाकिस्तान की शहरग है और हमेशा रहेगी। दहशतगर्दी के खिलाफ जंग का जिक्र करते हुए वज़ीर आज़म ने कहा कि पाकिस्तान ने इस जंग में तकरीबन 1 लाख कीमती जानों की कुर्बानी दी और $150 अरब से ज़ायद के माशी नुकसान बर्दाश्त किए। उन्होंने कहा कि TTP, फितना ख्वारिज और BLA और फितना हिंदुस्तान अफगान सरजमीन पाकिस्तान के खिलाफ इस्तेमाल कर रहे हैं, जिनका मकसद पाकिस्तान को गैर मुस्तहकम करना है। वज़ीर आज़म ने मुतालबा किया कि अफगानिस्तान की सरजमीन से दरअंदाजी समेत ऐसे तमाम हमले फौरी तौर पर मुकम्मल तौर पर बंद किए जाएं। उन्होंने कहा कि अफगान हुकाम को अपनी बैनुल अक़वामी जिम्मेदारी पूरी करते हुए काबिल तस्दीक और फैसला कुन इकदाम करना होंगे, ताकि आइंदा अफगान सरजमीन को पाकिस्तान या किसी भी दूसरे मुल्क के खिलाफ इस्तेमाल न किया जा सके। नायब वजीर आजम इसहाक डार ने वैक्सीन और जरूरी तिब्बी इकदाम तक मसावी रसाई, वबाई अमराज से मुतालिक मालूमात की बरवक्त फराहमी और मुस्तकबिल के वबाओं से निमटने के लिए मजबूत जामे और आलमी इदारे सेहत की क्यादत में कसीर जहती रद्द अमल की जरूरत पर जोर दिया है। वो न्यूयॉर्क में अक्वामे मुत्तहिदा की जनरल असम्बली के 81वें इजलास के मौके पर वबाओं से बचाव, तैयारी और रद्द अमल के मौजू पर आला सतह के इजलास से खिताब कर रहे थे। इसहाक डार ने आलमी इदारे सेहत के वबाई माहदे की मंजूरी का खैर मकदम किया और तरक्की पजीर ममालिक के लिए माली मावनत, टेक्नोलॉजी की मुंतकली और साइंसी तकनीकी और पैदावारी सलाहियतों में इजाफे की जरूरत पर जोर दिया। ये खबरें आप रेडियो पाकिस्तान से सुन रहे हैं। مکہ مشترکہ دفاعی معاہدے میں شامل ممالک سعودی عرب، پاکستان اور ترکیہ کے چیف آف ڈیفنس فورسز اور چیف آف جنرل سٹاف کا اجلاس ریاض میں منعقد ہوا۔ اجلاس میں سیکیورٹی کی صورتحال اور سعودی عرب کو درپیش خطرات کا جائزہ لیا گیا۔ انہوں نے مکہ مکرمہ اور شہری اقتصادی بنیادی ڈھانچے کو نشانہ بنانے والے حملوں پر شدید برہمی کا اظہار کیا۔ انہوں نے عوام کی حفاظت اور مملکت کی سلامتی یقینی بنانے میں سعودی مسلح افواج کی مستعدی اور پیشہ ورانہ صلاحیت کو سراہا۔ شرکاء نے تینوں ممالک کی مسلح افواج کے درمیان تعاون کو مزید آگے بڑھانے اور خفیہ معلومات کے تبادلے، فوجی رابطہ کاری اور دفاعی صلاحیتوں کے انضمام کو بہتر بنانے کے طریقوں پر بھی تبادلہ خیال کیا، جس سے دفاعی صلاحیت اور مشترکہ دفاع مزید مضبوط ہوگا۔ شرکاء نے تینوں ممالک کے عوام اور مسلح افواج کے درمیان قائم دیرینہ تعلقات اور باہمی اعتماد کو سراہا۔ انہوں نے کہا کہ ریاض میں ان کا اجلاس دفاعی شراکت داری کی مضبوطی اور مکہ مشترکہ دفاعی معاہدے کے تحت کیے گئے وعدوں کو فوری طور پر مؤثر فوجی تعاون میں تبدیل کرنے کے ان کے مشترکہ عزم کی عکاسی کرتا ہے۔ شرکاء نے مشترکہ دفاع کے عزم کا بھرپور اعادہ کیا، جس سے سعودی عرب کی سلامتی، خود مختاری اور علاقائی سالمیت کے دفاع کے لیے تینوں ممالک کے پختہ عزم کا اظہار ہوتا ہے۔ اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوترس نے ایرانی صدر مسعود پزشکیان سے ملاقات کی اور مشرق وسطی میں جنگ کے خاتمے کے لیے مذاکرات اور بات چیت کے ذریعے حل تلاش کرنے کی ضرورت پر زور دیا۔ یہ ملاقات ایسے وقت پر ہوئی جب ایران نے 7 روز کے اندر جنگ بندی اور اہم تجویزاتی آبنائے کو دوبارہ کھولنے کی تجویز پیش کی ہے۔ حکومت نے آج سے اگلے 3 روز کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ وزارت توانائی کی جانب سے جاری پریس ریلیز کے مطابق ہائی اسپیڈ ڈیزل کی قیمت میں 3.69 روپے فی لیٹر کمی کی گئی ہے، جس کے بعد اس کی نئی قیمت 408.53 روپے فی لیٹر ہو گئی ہے۔ پیٹرول کی قیمت میں 2.02 روپے فی لیٹر اضافے کے بعد اس کی قیمت 391.30 روپے فی لیٹر مقرر کی گئی ہے۔ جوہری ہتھیاروں کے مکمل خاتمے کا عالمی دن آج منایا جا رہا ہے۔ دن کا مقصد حکومتوں اور سول سوسائٹی کو جوہری تخفیف اسلحہ کے حوالے سے پیش رفت اور ترجیحات پر تبادلہ خیال کا موقع فراہم کرنا ہے۔ جاپان میں 20ویں ایشیائی کھیلوں کے ہاکی مقابلوں میں آج پاکستان کا مقابلہ ملائیشیا سے ہوگا۔ میچ صبح 9 بجے شروع ہوگا۔ پاکستان اپنے پہلے 3 میچ جیت چکا ہے۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر میدانی علاقوں میں موسم زیادہ تر گرم اور خشک رہنے کی توقع ہے۔ تاہم کشمیر، گلگت بلتستان اور وسطی پنجاب میں مطلع جزوی ابر آلود رہنے کے ساتھ بعض مقامات پر بارش، تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 19 ڈگری سینٹی گریڈ، لاہور 26، کراچی 28، پشاور 22، کوئٹہ اور مظفرآباد 18، گلگت 14 اور مری میں 13 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے موسم کی پیشگوئی کے مطابق سری نگر، جموں، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی ابر آلود اور موسم خشک رہنے کی توقع ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ، شوپیاں اور بارہ مولہ 13، جموں 23، لہ 4 اور اننت ناگ 14 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ آخر میں خبروں کا خلاصہ ایک بار پھر سن لیجیے۔ وزیراعظم نے کہا ہے کہ حرمین شریفین ہمارے لیے ریڈ لائن ہے، جس کی حرمت اور سلامتی پر کوئی سمجھوتا نہیں کیا جائے گا۔ نیو یارک میں اقوام متحدہ کی جنرل اسمبلی سے خطاب کرتے ہوئے شہباز شریف نے کشمیر کو پاکستان کی شہ رگ قرار دیا ہے۔ نائب وزیراعظم نے ویکسین اور ضروری طبی اقدامات تک مساوی رسائی اور مستقبل کی وباؤں سے نمٹنے کے لیے عالمی ادارے صحت کی قیادت میں کثیر جہتی رد عمل کی ضرورت پر زور دیا ہے۔ مکہ مشترکہ دفاعی معاہدے میں شامل ممالک کے چیف آف ڈیفنس فورسز اور چیف آف جنرل سٹاف نے سعودی عرب کو درپیش سیکیورٹی کی صورتحال اور خطرات کا جائزہ لیا۔ اقوام متحدہ کے سیکرٹری جنرل نے مشرق وسطی میں جنگ مذاکرات کے ذریعے ختم کرنے پر زور دیا ہے۔ جاپان میں 20ویں ایشیائی کھیلوں کے ہاکی مقابلوں میں آج پاکستان کا مقابلہ ملائیشیا سے ہوگا۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، پنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every one hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: ویلکم بیک, اور جناب مزید جو انتظار ہے وہ اب ہم آپ کو نہیں کروائیں گے اور بڑھتے ہیں فرسٹ کالر کی جانب. السلام علیکم.
1: وعلیکم السلام. السلام علیکم ون کے سبھی سننے والوں کو میری طرف سے ہنستا مسکراتا ہوا السلام علیکم.
0: وعلیکم السلام.
1: کیسے ہو مصطفیٰ بھائی آپ؟
0: اللہ کا شکر میں بالکل ٹھیک ٹھاک ہوں. مصطفیٰ بھائی صرف دیکھ کے ہنس رہے ہیں.
1: اور مسعود احمد بھائی تسی کیسے ہو؟
2: اچھا انہوں نے مینوں پوچھیا سی, ہن تانوں پوچھ رہے نے.
0: وہ کہندے نے واری واری پوچھاں گی.
2: آج جی بالکل میں ٹھیک ٹھاک ہوں. مسعود بھائی بھی بہت اچھے ہیں, آج خوش خوش ہیں, پتہ نہیں کیوں.
0: بس پیارے
1: چمی ماپی بول رہی ہے کرالا.
2: ہاں جی ہاں جی, فائنلی آپ آ گئی ہیں, پھر چھپا پڑ گیا. ہاں آپ کا میں نے کوئی سنا ہے کوئی فڈا شڈا چاہ رہا ہے
1: جی؟ کیا چل رہا ہے؟
2: میں کہہ رہا ہوں کہ اچرے کا کیسا ہے موسم آج کل؟
1: اچرے کا بہت اچھا موسم.
2: ارے کیا
1: اس وقت تو ہے نا بالکل ٹھنڈا ٹھنڈا موسم ہو جاتا ہے.
2: ہاں جی, کیا
1: کافی دنوں سے نا کافی موسم چینج ہو چکا ہے.
2: چلے اچھی بات ہے. اچھی
1: آمد ہی آمد ہے نا.
0: یہ پھڑے والی کیا بات ہے؟
2: وہ بس جی جی ٹھیک
0: ہے. آپ شمی ماپا آپ بتائیے کہ ٹاپک کے حوالے سے کیا کہیں گی؟ بتائیے گا ٹاپک.
2: ٹاپک یہ ہے کہ تعریف انسان کو آگے لے کے جاتی ہے کہ تنقید؟
1: مجھے نہیں بالکل بھی نہیں سمجھ آ رہی.
2: اچھا ٹاپک یہ ہے کہ کپڑے شپڑے سیتی ہیں ابھی کہ چھوڑ دیے آپ نے؟ ہاں بتائیں نا بتائیں.
1: ٹاپک یہ تو
2: ہاں مہنگائی بڑی ہے اور ہمیں لوگوں کا تھوڑا خیال کرنا چاہیے, تھوڑی سی ایک انسانیت کا تقاضا. جی جی
1: کپڑے وپڑے نہیں میں سیتی خود, بلکہ ایسی سلواتی ہوں درزی سے ٹیلر سے.
2: چلیں اچھی بات اچھی بات اچھی بات ہے. کوئی اچھا سا پیغام دے دے تمام سننے والوں کو.
1: پیغام میں یہی دوں گی کہ اپنے بڑوں کی ماں باپ کی عزت کرے, احترام کرے, کیونکہ یہ ہستی ایک بار دنیا سے چلی جائے دوبارہ نہیں ملتی.
2: بالکل ایسے بالکل ایسے بالکل ایسے.
1: اور سب سننے والوں کو جہاں جہاں تک میری اور آپ کی آواز آ رہی ہے سب کو بہت بہت السلام
2: علیکم. وعلیکم السلام.
1: آپ جمعے کو کرتے جمعے کو بدھ کو پہلے شام کو کرتے تھے؟
2: میں بدھ کو کرتا تھا صبح.
1: ہاں تو چھوڑ دیا.
2: آپ سوئی ہوتی ہیں نا تب.
1: چھوڑ دیا شو پھر؟
2: نہیں نہیں میں کرتا ہوں میں کرتا ہوں. آپ نے سننا چھوڑ دیا؟
1: ابھی بھی کر رہے ہیں.
2: ہاں جی کر رہا ہوں. آواز آ رہی ہے.
0: میرا خیال ہے کہ میرے بولنے کا وقت اب ہو گیا مصطفیٰ. تو
2: بہت شکریہ
0: کال کی.
2: وعلیکم
0: بہت شکریہ. جیتے رہیں خوش رہیں. تھینک یو سو مچ.
1: اللہ حافظ. اگر کوئی میڈم کا سدا بہار گانا پلے کر دو.
2: جی جی کیوں نہیں کیوں نہیں کیوں.
1: کیا ہی بات ہے کیا ہی بات ہے.
0: گانے کا نام ہے سدا بہار.
1: جی
0: گانے کا نام کیا ہے؟ سدا بہار.
2: میڈم کا گانا کہہ رہی ہیں تو کوئی بھی ہم چلا لیں.
0: تھینک یو اللہ حافظ. تھینک یو جی اللہ حافظ. میڈم شکیرہ کا تو نہیں کہا انہوں کو گانے چلانے کو؟
2: شکیرہ کا چلا لیتے ہیں. میڈم ان کی بات کر رہی تھی تو ہم وہ چلا لیں گے, لیکن ابھی فی الحال رات کا ٹائم ہے تو. یا اگر میڈم کا چلاتی ہیں ریمکس بڑے اچھے اچھے گانے ہیں ابھی نکالتے ہیں نا بعد میں تو چلا لیں گے.
0: چلیں ٹھیک ہے جیسے آپ کہتے ہیں مصطفیٰ.
2: ابھی آپ جو چلانے والے ہیں مجھے پتا ہے
0: جو آپ کہیں گے آج وہ ہوگا, کیونکہ آج آپ گیسٹ ہیں نا تو دیکھیں کیسے اچھے گیسٹ بھی ہیں ہمارے پاس.
2: کالر سے بات کرتے ہیں.
0: جی جی بالکل ایسے ہی ہے. السلام علیکم.
3: وعلیکم السلام بھائی مسعود بھائی اور کیا نام ہے مصطفیٰ بھائی. السلام علیکم کیا حال ہیں؟
2: وعلیکم السلام اچھے حال ہیں آپ بتائیں کیسی ہیں؟
3: جی بالکل الحمد للہ بالکل ٹھیک ٹھاک ہوں. میں بھی بالکل خوش حواس ہوں, پیاری ہوں, کیوٹ ہوں.
2: ارے کیا بات ہے آپ کا, ویسے اب خوش ہونا بنتا ہے نا؟
3: بالکل بالکل.
2: ہاں چلیے خوش رکھیے اللہ پاک.
0: کہتے ہیں کہ خوشی کبھی اکیلے نہیں منانی چاہیے, دوسروں کو بھی بتانی چاہیے. کیا وجہ ہے ایسا خوش ہونے کی کہ آپ جو
2: نہیں, کیونکہ وہ اکیلی نہیں ہے نا.
0: اچھا اچھا ہاں یہ تو واقعی بڑی خوشی کی بات ہے, اس لیے میں نے بھی آپ کو ساتھ شو میں انوائٹ کیا کہ میں بھی اکیلا شو نہ کروں. آپ بھی خوش ہو جائیں. ذرا
3: مجھے بہت اچھا لگا کہ آج آپ نے مصطفیٰ بھائی کو بلایا ہے.
0: بس جی مصطفیٰ بھائی
2: شکریہ.
0: چیف گیسٹ ہیں, اپنے پیٹ کی خرابی کی صورت میں ہمارے ساتھ آئے.
2: اچھا مجھے اب یہ سمجھ نہیں آئی کہ آپ نے چے اور یہ کے ساتھ آپ نے فیر لگایا کہ پیر لگایا. اچھا ریمشا ہاں ہاں جی جی.
0: اچھا ریمشا ٹاپک کے حوالے سے بتائیے کیا کہیں گے؟
3: ٹاپک کے حوالے سے بھائی میں یہ بات کروں گی, ایک جو ہے نا مجھے لگتا ہے کہ اگر اچھے کے لیے وہ اگر اسے سمجھایا جا رہا ہے تو وہ بولے, लेकिन बार दफा ना हम लोग तंग भी आ जाते हैं, लोग जो होते हैं ना वो ताने भी देना स्टार्ट कर देते हैं या
0: तनकीद की आड़ में। तो यही तो हम बात कर रहे हैं रिमशा के, जो ताने तनकीद तंज जो है ये भी इंसान को आगे लेके जाता है कि नहीं लेके जाता?
3: इस तरह नहीं, ये आगे मुझे नहीं लगता कि ये लेके बढ़ते हैं। वो बात है, इंसान तंग आ जाता है फिर ना, मुझे लगता है तारीफ इंसान को आगे लेके जाते हैं। इसके ना ये होता है, अगर हम कोई अच्छा काम करते हैं उस हमें अगर कोई कहता है ना कि ये तुम बहुत अच्छा काम कर रहे हो, तो इंसान के अंदर एक जज्बा एक हौसला पैदा होता है कि वो कहता है कि आप उसके अंदर एक और मुझे जो है ना ख्वाहिशात पैदा होती है कि इससे बेहतर मैं काम करूंगा या करूंगी। जो तनकीद होती है ना वो हर टाइम इंसान को ना कमजोर बनाती है, कि हर टाइम इंसान को मतलब ताने देना, कमजोर बनाना कि तुम ये नहीं। वो वास्तव होता है कि इंसान अगर गुस्से में आके या कोई हौसला हो ना कि हाँ मैं अब करके ही दिखाऊंगा तुम लोगों को या ये दिखाऊ।
0: तो ये स्टेज कब आती है? ये स्टेज कब आती है?
3: ये स्टेज कब होती है, यानी एज कब पूछ रहे
0: हैं?
3: यानी ये मतलब कब होती है,
0: मतलब ये स्टेज इंसान में कब आती है कि मैं अभी करके दिखाऊंगा, ये कब आती है?
3: ये कब आती है जब इंसान अच्छी तरह तंग आ जाता है ना, जब एक ही बात उसको बार बार रिपीट की जाती है, एक ही बात से उसको मतलब कोसा जाता है या कहा जाता है कि तुम ये नहीं कर सकते, तो इंसान के अंदर फिर एक जज्बा पैदा होता है कि मैं करके दिखाऊंगा।
0: तो फिर इसका मतलब क्या हुआ कि तनकीद भी इंसान को आगे लेके जाती है?
3: तनकीद मेरे ख्याल से ना, मैं जहाँ तक मुझे लगता है, मैंने अपनी लाइफ में जहाँ तक देखा है, तनकीद मुझे तो आगे नहीं ले गई लेकिन तारीफ ले गई।
2: अच्छी बात है। अच्छा मुझे लगता है कि पर्सन टू पर्सन वेरी करते हैं ये।
0: हाँ, लेकिन जब एक इंसान जब ये सोच रहा है कि जब
3: लेके तो अगर लेके चलना चाहे ना तो तनकीद भी लेके जा सकती है, लेकिन ना वो फायदे के लिए इस्तेमाल हो तो लेके जा सकती है, लेकिन ना एक तारीफ का ना एक अलग लेवल होता है। अगर इंसान की तारीफ की जाती है ना तो वो उसके चेहरे पर मुस्कुराहट भी आती है और उसके अंदर एक जज्बा पैदा होता है कि यार मेरी तारीफ की गई है, उसने मेरे काम को सराहा गया है कि इस काम में तुम बेहतर हो, इसे आगे बढ़ाओ।
0: सही, अच्छा ठीक हो गया। चले रिमशा, आपका पॉइंट जो है वो
2: जी, समझ आ गया,
0: समझ आ गया हमें।
3: और मुझे ये बताएं महसूद भाई, वो क्या नाम है, एक हमारे क्यूट से आरजे हुआ करते थे, आरजे क्या नाम है, मुझे उनका नाम भूल गया फिर से, आरजे उजैर शाह, वो आजकल किधर घूमे?
0: उजैर शाह आजकल वो मुश्किल अपने घर गए हुए थे शायद,
2: शादी शादी शादी वादी हो गई है, कुछ सुना है?
3: आपने दोबारा शो में नहीं बुलाया?
0: मैंने इसलिए बुलाया कि वो मुझे ये मालूम हुआ था कि वो छुट्टियां ऑफ लेके कुछ घर गए हुए हैं शायद, और चूंकि वो आउट ऑफ स्टेशन के रहने वाले हैं इसलिए वो नहीं आ पा रहे। तो बहरहाल इसके अलावा अगर कोई बात है तो वो मुझे नहीं पता, तो बहरहाल मैं उजैर से पूछ लूंगा, इस चीज को कंफर्म कर लेंगे, कोई ऐसा मसला नहीं है। ठीक है,
3: क्योंकि वो इसलिए पूछ रहे हैं क्योंकि वो एक वो भी शो करते थे और क्या नाम है, आरहम भाई भी जो आते थे वो भी शो नहीं करते हफ्ते वाला, वो भी उन्होंने बहुत कम कर दिया, एक आप भी बहुत छुट्टियां करते
2: हैं। आरहम भाई आजकल डाइट पे हैं।
0: अच्छा, वो डाइट पे शो नहीं करते?
2: हां, वो जिम होते हैं वो। अपनी फिटनेस को लेके इतना सैक्रिफाइस किया है ना कि वो कह रहे हैं कि पहले फिटनेस है फिर शो है।
0: हाँ, वैसे तो,
3: और अपना बताए ना महसूद भाई, आज छुट्टियाँ क्यों करते हैं?
0: मैं छुट्टियाँ क्यों करता हूँ? मैं भी फिट होने की जब कोशिश करता हूँ तो छुट्टी कर लेता हूँ।
2: बल्कि इनकी शिकायत मेरे से ना किया करें, यहाँ पे एक और आज हैं, वो उनको शिकायत कर दिया करें।
3: पता है सारा, ये दोनों करते हैं बहुत।
2: अच्छा, वो भी करती है। अब इनको फिर अल्लाह ही समझाएगा। चले
0: चले रिमशा, बहुत शुक्रिया,
3: अपना ख्याल रखिएगा। दोनों पे होनी चाहिए, छुट्टियां बहुत करते।
0: अच्छा चलें, हम आपकी तनकीद को अपने लिए इस्लाह का जरिया बनाएंगे, ठीक है? आप भी दुआ कीजिएगा हमारी इस्लाह के लिए। थैंक यू, जीती रहें, खुश रहें। वैसे ये थे रिमशा हमारे साथ, और मैं इस दौरान मुसलसल ये महसूस कर रहा था कि जो मुस्तफ़ा है इसकी नज़र मुसलसल स्क्रीन पे थी, तो शायद इसलिए जो है ना ध्यान इसका पूरा इधर तवज्जो जो है वो शो पे नहीं हो पा रही, तो मैं इसको यहीं पॉज, ये यहाँ पॉज कर दूँ इसको मैं?
2: नहीं नहीं, आप कर लेते हैं। आपने मैंने देखा आप अच्छी लिस्ट बना के लाए हैं, अच्छे अच्छे गाने और भी ऐसे अच्छे।
0: हाँ बिल्कुल, इससे अच्छे गाने भी हैं, वो भी इंशाल्लाह हम प्ले करेंगे। एनीवेज, FM 101 रेडियो पाकिस्तान लाहौर के स्टूडियो से आवाज़ सुन रहे हैं आप मसूद अहमद की और आरजे मुस्तफ़ा की। हमारा आपका साथ रहेगा, ठीक है, बिल्कुल ठीक, 12 बजे तक इन द शो दैट इज़ कॉल्ड शब खेजियाँ। और इस वक्त हमने प्रोग्राम में बढ़ना है इस ट्रैक की जानिब, और इसकी भी लग रहा है कि मैंने आवाज बंद की है। यस, ये देखें,
4: तेरे देखन ले गली च रखा लिया सी बारी वेखियां तरस गईया बीत कर।
0: अगर आप हमारे पास आना चाहें तो बिल्कुल आ सकते हैं। 111 हमारा टेलीफोन नंबर है, फेसबुक पर हमारी पोस्ट है, 4471 हमारा नंबर है, एसएमएस के लिए सब दरवाजे खुले हैं।

0: वेल जस्ट वेलकम बैक आफ्टर दिस ब्यूटीफुल ट्रैक. और चांदनी तू मेरे सुर की रागनी. और कुछ गाने ऐसे होते हैं कि जितने भी पुराने हो जाएं वो उनकी जो ताजगी है ना वो वैसी बरकरार रहती है. और अस्सलाम वालेकुम जी. अस्सलाम वालेकुम. वालेकुम अस्सलाम. कौन सा बात कर रहे हैं?
1: वालेकुम सलाम सर, मैं ठीक हूँ अल्लाह का शुक्र है. आप बताएं कैसे हैं?
0: आप तो बहुत मशहूर निकले यार.
2: काफी दिनों बाद आज यार अक्सर राजपूत बेदिया रोड लाहौर से.
1: अपना नाम बताइएगा दोबारा. कौन बात कर रहे हैं? कहाँ से?
2: अक्सर राजपूत बेदिया रोड लाहौर से.
1: असल राजपूत. अच्छा
0: असल राजपूत.
2: असल चल मैं भी हाल चाल पूछ लेता हूँ सर.
1: हाँ जी जी क्यों नहीं क्यों नहीं. पूछे पूछे सर पूछे जो मर्जी पूछे.
0: नहीं पूछना हमने
2: देर बात क्या करनी है. मैं हाल चाल पूछना सर. ये गीत है उर्दू फिल्म का.
1: अच्छा
2: अगर सुना दो. फिल्म में लगते जिगर आवाज नूर जहाँ.
1: अच्छा
2: हाँ हाल देख ले मेरा दिल में प्यार बसा कर तेरा.
1: ठीक हो गया सर. दिखाते अच्छा, हैं आपको.
2: ये सुना दो ना तो मजा आ जाएगा.
0: चले इंशाल्लाह जरूर कोशिश करते हैं. अच्छा प्रोग्राम सुन रहे थे आप वैसे हमारा?
1: नहीं नहीं ये नहीं सुन रहे थे.
2: सुनता हूँ सर प्रोग्राम.
0: अच्छा तो अभी हम जिस टॉपिक पे बात कर रहे थे वो टॉपिक पता है आपको?
2: टॉपिक तो ये अगर सुना दो तारीफ तारीफ है. अगर ना सुनो तरकीब भी कुछ कर देते. देखो अच्छे काम की तारीफ होती है. अगर आप किसी के ऊपर तनकीद करेंगे तनकीद भी अच्छी नहीं है. थोड़ी तरकीब करो लेकिन तारीफ.
0: अच्छा तारीफ ज्यादा करनी चाहिए तनकीद कम करनी चाहिए.
2: कम करनी चाहिए. जो बिल्ड काम को एक समाज आता है उसकी तारीफ तो होनी चाहिए सर.
0: और अगर तो कोई तारीफ सुन के फूल जाए तो फिर क्या करना चाहिए?
2: सर बहुत दुआ सर बहुत दुआ सर.
0: ठीक हो गया. चलिए बहुत शुक्रिया जनाब. और बहुत अच्छा लगा आपने कॉल किया. थैंक यू. जीते रहे खुश रहे अल्लाह हाफिज.
3: वेल जी ये थे कौन सा आप थे?
1: ये कोई असल राजपूत.
0: असल
1: आपकी वो फूलने वाली बात से भाग गए हैं. ना किया करें उसको. वेल जनाब अगर आप कॉल करना चाहते हैं 04221100011 यानी किसी 5211100101.
0: बिल्कुल जनाब.
1: कौन है?
0: अस्सलाम वालेकुम.
4: वालेकुम सलाम मसूद साहब और मुस्तफा साहब आपको और तमाम सुनने वालों को अस्सलाम वालेकुम.
0: वालेकुम सलाम. कौन भाई बात कर रहे हैं?
4: मैं मोहम्मद सलमान भट्ट बोल रहा हूँ लाहौर से.
1: अरे सलमान भट्ट बात कर रहे हैं जी.
0: सलमान क्या भाई कैसे हैं?
1: अल्लाह का शुक्र है सर.
4: तो सलमान मसूद भाई ना तनकीद आप कुछ पसंद नहीं करता. तनकीद जो है ना वो आज के दौर में तनकीद को पसंद नहीं करता. वैसे तो दोनों चीजें होती हैं. कोई अच्छा काम करे तो उसकी तारीफ करें और कोई उससे गलती करे तो तनकीद उसे समझाएं. तो दोनों अपनाने चाहिए. सीधी बंदा तरक्की करता.
0: अच्छा वैसे आपका क्या ख्याल है कि जिस तरह अभी आपने बात की कि आजकल लोग तनकीद बर्दाश्त नहीं करते तो आपको क्या लगता है कि इसमें कोई सोशल मीडिया का हाथ भी है?
4: नहीं आप बता क्या लोग बड़ों के पास बैठते नहीं है. मेरे हिसाब से मैंने ये देखा है कि ये चीज बहुत कम हो गई है.
0: हाँ मुस्तफा को भी बड़ी मुश्किल से बिठाया मैंने अपने पास. कोई वजह बनी है बहाना बना हमारे बैठने का?
1: नहीं सर बैठते हैं. मैं बैठा हुआ हूँ ना ये देखे बिल्कुल सुने.
4: मेरे यकीन करें मेरा एक उस्ताद है मैं जिस यूनिवर्सिटी में पढ़ा हुआ हूँ वो इस वक्त 75 ईयर है वो उनकी उम्र है. वो मुझे अभी मिलते हैं. मैं उनके घर जाता हूँ मुझे मिलने आते हैं. हालांकि मैं 40 साल पहले पढ़ाई छोड़ 85 का बीए किया हुआ तो अभी तक वो टीचर मेरे पास आते हैं. यानी इस तरह के वो रिश्ते थे. अभी तो आप मिलता ही नहीं. हम लोग बैठे रहते थे पास बैठते थे सीखते थे. अब कोई सीखते नहीं है तो बैठते ही नहीं.
0: सही. अच्छा क्या सीखने वाले खत्म हो गए या सिखाने वाले खत्म हो गए?
4: सिखाने वाले देखें वो तो एक होता है. आप जब देखेंगे हम नजर आएंगे ना तो आपको 70-70 साल के लोग कम नजर आएंगे. अब वो तो एक कुदरत का निजाम है ना दुनिया से जाना है. लेकिन आप देखे जो हमारा मजहब है ना बड़ों की इज्जत और छोटों से प्यार शफकत इसी पे बंदा अमल कर लेना तो दुनिया में थोड़ा सा अमन.
1: बहुत अच्छी बात. बिल्कुल ऐसी है.
0: चलिए सलमान भाई बहुत शुक्रिया आपने प्रोग्राम में कॉल किया और इतनी खूबसूरत बात हमारे साथ शेयर की. तो अपना ख्याल रखिएगा ठीक है.
4: आप जब कंबाइन प्रोग्राम करते हैं ना उसमें ज्यादा रौनकें लग जाती हैं. वो ज्यादा मजे की हो जाती है.
0: हाँ बिल्कुल ऐसी है. और बहुत शुक्रिया मुस्तफा का कि हमारे साथ आए प्रोग्राम करने के लिए. और इतना
1: सर आपका भी बहुत शुक्रिया कॉल करने
4: के लिए. भाई प्रोग्राम मैं सुनता रहता हूँ बड़ा मजा आता है इनके प्रोग्राम भी और आपके भी.
0: हाँ वो अब मुझे पता चला क्यों आता है. ठीक है चलिए अपना ख्याल रखिएगा सलमान भाई. ठीक है
5: چلے تھینک یو، اللہ حافظ.
3: ویسے اب مجھے اندازہ ہو رہا ہے کہ مصفا ابھی ہم دو گھنٹے کا ایک شو اور کر سکتے ہیں.
1: نہیں نہیں بالکل کر سکتے ہیں، میں کہہ رہا ہوں نا. اچھا ابھی یہ بات کر رہے تھے نا،
3: اچھا کالز کتنی ہو گئی ہیں؟ دو ہوئی ہیں کہ ایک کال لی ابھی ہم نے؟
1: تین ہو گئی ہیں،
3: تین ہو گئی ہیں،
1: دو دو ہوئی ہیں،
3: دو ہو گئی ہیں. اوکے ٹریک،
1: اچھا آپ نے گنا ہوا ہے؟
3: ہاں میں گن کے.
1: کیا بات ہے، پورے حساب کتاب کے ساتھ آتے ہیں،
3: حساب ضروری ہے زندگی میں.
1: اچھا اچھا، یہ جو ابھی بات کر رہے تھے نا کہ پہلے آپ نے سوشل میڈیا کی بات کی کہ سوشل میڈیا کی وجہ سے اب جو جیسے پہلے ہوتا تھا ویسا نہیں ہوتا. تو پہلے جو ہوتا تھا نا، بہت سارے بچوں کو، بہت سارے نوجوانوں کو اپنے رائٹس کا اور اپنی اچھائی برائی کا لوگوں کو خود پتہ نہیں ہوتا تھا، ایویلیویٹ نہیں کر سکتے تھے. آج کل لوگ نا کریٹیکلی، آج کل کے چھوٹے بچے بھی جو ہیں وہ ہم سے زیادہ کانشیس ہیں.
3: بالکل،
1: بہت ساری چیزوں کا ان کو آئیڈیا ہے، پتہ ہے. پہلے ایسے ہی وہ بیٹھ جاتے تھے، اب نہیں بیٹھتے
3: ہیں. اور دیکھیں آپ نے جو یہ بات کی نا کہ چھوٹے بچوں کو اب اپنی اپنے کریٹیسزم کا اور اپنی
1: رائٹس
3: کا انہیں پتہ ہے، اس میں بہت بڑا ہاتھ سوشل میڈیا کا ہے. کہ
1: بالکل
3: بالکل ہے کہ اب آپ اگر کوئی سی بھی اپنی ایک اپنی تھاٹ، اپنی کوئی بھی چیز سوشل میڈیا پہ شیئر کرتے ہیں تو فوراً اس پہ کمنٹس آنے شروع ہو جاتے ہیں.
1: بالکل بالکل ایسے
3: آپ کو لائک کمنٹ لائکس آتے ہیں، مطلب کہہ لیں کہ کمنٹس میں ڈس لائکس بھی آتے ہیں، سب کچھ آتے ہیں. تو اس سے بہت زیادہ ایک جو سینس ہے نا ڈیولپ ہو جاتی ہے اس چیز کے حوالے سے کہ آیا اس نے میرے بارے میں کیسا کمنٹ دیا تھا. اور پھر میں نے تو اب اس پہ یہ بھی دیکھا کہ لوگ اس چیز کو اپنی پرسنل لائف میں بھی انوالو کر لیتے ہیں. اچھا اس نے میری پوسٹ پہ ایسے کیا تھا نا، تو لا صحیح کوئی پوسٹ ہونا،
1: میں بھی
3: اینجی کروں گا. تو اینی ویز میرا خیال ہے کہ ان چیزوں کو اتنا پرسنل جو ہے وہ نہیں لینا چاہیے، اور مطلب ان معاملات کو بس ایزی رکھ کے، نارمل رکھ کے چلنا چاہیے. اور جو بات جہاں پہ ہے اس کو وہیں پہ کہتے ہیں کہ ختم کر دینا چاہیے، اور اس کے بعد آگے بڑھ جانا چاہیے. اس کو اپنی پرسنل لائف میں اتنی جگہ نہیں دینی چاہیے کہ وہ آپ کی باقی چیزوں کو جو ہے وہ خراب کرنا شروع کر دے. ایف ایم 101 ریڈیو پاکستان لاہور، میں ہوں مسعود احمد، میرے ساتھ ہیں
1: مصطفیٰ. دعا لپا کی آواز میں ایک ٹریک شامل کرتے ہیں، اور گانا بہت اچھا ہے، بالکل ویسے ہی اچھا جیسے دعا لپا خود اچھی ہیں. آج کل ان کی میں نے سنا ہے کچھ شادی شدی ہو گئی ہے. مسعود بھائی
3: آپ نے مبارک خوشی سے بتا رہے ہیں،
1: میں تو خوشی سے بتا رہا ہوں. دعا لپا کی اچھی بات یہ ہے کہ ان کو جو کیٹس ہیں نا بڑی پسند ہیں.
3: اچھا
1: تو وہ کسی نے کمنٹ کیا تھا کہ شی لوز کیٹس اینڈ آئی لو ہر. ہاں جی ہاں جی بالکل بالکل
3: صحیح صحیح صحیح.
1: تو ایک ایسا ہی ٹریک، اچھی اچھی باتیں کی جا رہی ہیں.
3: بالکل ملتے ہیں.